0: क्वाड मुल्कों के वज़राए खारजा की मीटिंग आज नई दिल्ली में ख़त्म हो गई। वज़ीर खारजा डॉक्टर एस जय शंकर ने वज़राए खारजा की मीटिंग की सदारत की, जिसमें ऑस्ट्रेलिया के वज़ीर खारजा पेनी वांग, जापान के वज़ीर खारजा तोशी मैट्सू मोटिगी और अमरीका के वज़ीर खारजा मार्को रोबियो ने शिरकत की। एक मुश्तरका प्रेस कॉन्फ्रेंस से खिताब करते हुए डॉक्टर एस जय शंकर ने दीगर मुल्कों की मदद करते हुए क्वाड मुल्कों के माबैन इश्तराक को मजीद मुस्तकम बनाने पर जोर दिया। उन्होंने कहा कि क्वाड के ममालिक खुले मुआशरे वाले मुल्क हैं, खुशहाली के फरोग की खातिर इख्तिरा और तख्लीक को बढ़ावा देते हैं। डॉक्टर एस जय शंकर ने इस बात को उजागर किया कि जमहूरी मुल्क होने के नाते क्वाड ममालिक ने दहशतगर्दी के मुश्तरका खतरे से निमटने पर भी अपनी तवज्जो मरकूज की है।
1: As democratic nations, we also devoted attention to countering the common threat of terrorism. There must be zero tolerance for terrorism, and nations subject to terrorist attacks have the right to defend themselves. A free and open Indo-Pacific has many dimensions and facets. Our meeting today took stock of the progress in many of them while encouraging exploration in others. In the coming days, whether it is economic activity, energy trade, or maritime commerce, the Indo-Pacific will become even more important to the world.
0: وزیر اعلی عمر عبداللہ نے کہا ہے کہ موجودہ حکومت جموں کشمیر کے گوناگوں ثقافتی اور تعمیری ورثے کو تحفظ دینے کے ساتھ ساتھ لوگوں کے مسائل حل کرنے کی وعدہ بند ہے۔ وزیر اعلی نے ان باتوں کا اظہار سری نگر میں آج رابطہ دفتر پر کئی وفود اور اہم شخصیات کے ساتھ ملاقات کرنے کے دوران کیا۔ ملاقات کرنے والوں میں جموں کشمیر بینک کے مینیجنگ ڈائریکٹر اور سی ای او امیتابھ چٹرجی، این سی سی کے ڈائریکٹر جنرل لیفٹنٹ جنرل ویرندر ویٹس کے علاوہ انڈین نیشنل ٹرسٹ فار آرٹ اینڈ کلچرل ہیریٹیج کے کنوینئر اور سربراہ سلیم بیگ کی سربراہی والا ایک وفد بھی شامل تھا۔ سعودی عرب کے شہر مکہ معظمہ میں مناسک حج کا سلسلہ جاری ہے۔

0: شب 10 بجے فلمی نغموں کا فرمائشی فنون پروگرام پیش ہوگا. ہلو آپ کی فرمائش. پروگرام کی میزباں ہیں روہت مشتاق. یہ آکاشوانی سری نگر کی آواز ہے. شام کے 7 بج چکے ہیں. سماعت کریں پروگرام شہربین.
1: आकाशवाणी श्रीनगर अपनी घड़ियां मिलाइए शेरबीन टाइम शाम के 7 बजे
2: प्रोग्राम शेरबीन आप तक पहुंचाने में हमारे साथ ताउन कर रहे हैं खैबर सीमेंट. मजबूती और पायदारी की जमानत खैबर सीमेंट. अपनी तामीरात दिल से बनाइए.